0: जिज्ञासा हो रही थी कि क्या हुआ, उसका साथी दोस्त वो लड़का कहाँ गया, अब वो इसके साथ क्यों नहीं दिखता। कई सारे सवाल दिमाग में घूमने लगे थे, पर पूछूं तो कैसे, आज तक तो उससे कभी बात की नहीं थी। फिर सोचती, मुझे क्या करना, क्यों मैं उसके विषय में इतना सोचती हूँ, क्यों उसके बारे में जानना चाहती हूँ, लेकिन मन था कि मानता ही नहीं था, शायद उसमें मैं अपना अतीत देखती थी। एक दिन मुझसे रहा नहीं गया, जब वो शाम को दिखाई दी तो मैंने उसे इशारे से अपने पास बुलाया। पहले तो वो लड़की कुछ हिचकिचाई, फिर मेरी बालकनी के नीचे आकर खड़ी हो गई। मैंने बालकनी से ही उससे जीने की ओर इशारा करते हुए ऊपर आने को कहा। जैसे ही वो ऊपर आई, मैंने उसका स्वागत करते हुए कहा, आओ बेटी, अगर ऐतराज ना हो तो कुछ देर मेरे पास बैठोगी, तुम तो मेरी बेटी जैसी हो। मेरा स्नेह देखकर वो सकुचाते हुए बैठ गई। शायद उसे लग रहा था आ तो गई हूँ, पर अनजान घर में अनजान महिला से क्या बात करूँ। मैंने उसकी स्थिति को समझते हुए उससे प्रश्न किया, बेटी कहाँ रहती हो, रोज तुम्हें जाते हुए देखती हूँ, कई बार सोचा कि तुम्हें बुलाकर बात करूँ, फिर लगा पता नहीं तुम क्या सोचो, पर आज रहा नहीं गया इसीलिए तुम्हें बुला ही लिया। आंटी, मेरा नाम आरती है, मैं यहाँ से थोड़ी दूर पर ही रहती हूँ, मेरे ऑफिस से वापस लौटने का समय होता है ये, मैं भी रोज़ आपको देखती हूँ, कई बार जब आप बालकनी में नहीं होती तो सोचती थी कि काम में व्यस्त होंगी, अच्छा लगा आपसे मिलकर। आरती ये कहते हुए थोड़ी सहज हो गई थी, और थोड़ी देर बाद तो हम लोग ऐसे बातें कर रहे थे जैसे बरसों से एक दूसरे को जानते हों। बातों में ही पता लगा था कि वो नौजवान उसके ऑफिस में ही काम करता है, और चूंकि उसके घर के ही पास रहता है इसलिए वे लोग कभी कभी साथ ही ऑफिस से घर लौटते हैं। धीरे धीरे आरती मेरे साथ काफ़ी घुल मिल गई थी, अब वो कई बार मेरे पास आ जाती थी, अगर किसी कारण से नहीं आ पाती तो रास्ते से ही हाथ हिलाकर हमारे बीच मुस्कुराहटों का आदान प्रदान जरूर हो जाया करता था। हम लोगों के बीच का रिश्ता कब इतना गहरा हो गया पता ही नहीं चला। आरती अब तक मुझे बता चुकी थी कि वो नौजवान यानी आकाश और उसकी दोस्ती बहुत गहरी हो गई थी, और फिर वही लोगों की कानाफूसी, माता पिता की हिदायतें, और अब उनके साथ साथ आने पर पाबंदी लग चुकी थी। उस दिन तो ये सब बताते बताते आरती रोने लगी थी। मैंने उसे समझाया, देखो तुम एक कामकाजी लड़की हो, तुम्हें थोड़ी हिम्मत से काम लेना होगा, अमूमन हर मध्यम वर्गीय घर में यही होता है, पर अगर इस समय तुमने सही फैसला नहीं लिया तो जिंदगी भर इस बात पर पछताओगी। मैंने भी सोच लिया था कि जो गलती मैंने और अजय ने की थी इन दोनों को नहीं करने दूंगी, पूरी कोशिश करूंगी इन्हें एक करने की। कुछ दिनों से आरती दिखाई नहीं दी थी, मुझे चिंता हो रही थी और अपनी बेवकूफ़ी पर खीज भी आ रही थी। मैंने उससे उसका फ़ोन नंबर तो लिया ही नहीं था और ना ही अपना नंबर उसको दिया था, कैसे पता चलेगा क्या हुआ है, कहीं बीमार तो नहीं है या कहीं बाहर चली गई है। इसी सब में आज करीब एक महीना हो चला था। अचानक एक दिन मैंने आकाश को अकेले जाते हुए देखा, इच्छा हुई कि उसे बुलाकर आरती के बारे में पूछूं, पर यह सोचकर रह गई कि पता नहीं क्या सोचेगा। इसके बाद भी कई दिन तक आरती दिखाई नहीं दी, अब मेरे सब्र का बांध टूट चुका था। एक दिन फिर मैंने आकाश को देखा, उसको देखते ही मैंने अपने किराएदार के छोटे से बेटे को, जो मेरे पास ही खेल रहा था, आकाश को दिखाकर कहा, जा बेटा उस लड़के को बुलाकर ला, कहना मेरी आंटी बुला रही है। थोड़ी देर में आकाश मेरे सामने खड़ा था। मैंने उससे कहा, बैठो बेटा। उसकी प्रश्नवाचक निगाहें मुझसे कई सवाल पूछ रही थीं। मैंने उसे ज़्यादा इंतज़ार ना कराते हुए कहना शुरू किया, बेटा आकाश तुम हैरान होगे कि मैंने तुम्हें क्यों बुलाया। दरअसल तुम मुझे नहीं जानते, पर मैं आरती के ज़रिए तुम्हें बहुत अच्छी तरह जानती हूँ। बहुत दिनों से आरती दिखाई नहीं दे रही है, मैं बहुत परेशान हूँ उसके लिए। क्या वो बीमार है? पहले तुम दोनों को साथ साथ आते देखती थी, क्या बात है? क्या तुम दोनों का कोई झगड़ा हुआ है? इतने सारे सवाल सुनकर और अपने नाम से किए गए संबोधन से आकाश हैरान था। आंटी आप मेरे बारे में सब कुछ जानती हैं, और आरती, मुझे कुछ समझ में नहीं आ रहा है। मैंने कहा, बेटा आरती और मेरा जो रिश्ता है वो शायद तुम नहीं समझोगे, पर बहुत दिनों से आरती को ना देखकर मैं चिंतित हूँ। ऐसा लग रहा है जैसे वो किसी बड़ी परेशानी में है, और तुम तो उसके दोस्त हो, तुम्हें तो सब कुछ पता ही होगा, इसीलिए मुझसे रहा नहीं गया और मैंने तुमसे बात करना उचित समझा। आरती यहीं से आती जाती है, करीब करीब रोज ही मेरी उससे मुलाकात हो जाती थी। اس لیے ہم لوگوں نے کبھی اپنے فون نمبر آدان پردان کرنے کی ضرورت نہیں سمجھی، اسی لیے میں اس سے سمپرک نہیں کر پا رہی ہوں۔ آج تم دیکھے تو لگا تم تو سب کچھ جانتے ہی ہوگے۔ میری باتیں سن کر آکاش کے چہرے کے بھاؤں سے لگ رہا تھا کہ اسے سب کچھ سمجھ میں آ رہا ہے، اور میری باتوں سے اسے میرے اور آرتی کے سمبندھ کا اندازہ بھی ہو رہا تھا۔ دھیرے سے بولا، آنٹی، آرتی سے تو میں بھی بہت دنوں سے نہیں ملا ہوں۔ اب میں نے سنجیدگی سے آکاش سے کہا، بیٹا، زندگی میں کئی بار فیصلہ لینے میں اتنی دیر ہو جاتی ہے کہ اس کا پرینام ہمیں زندگی بھر بھگتنا پڑتا ہے، اور سمے پر صحیح فیصلہ نہ لینے کی غلطی کا احساس ہمیں ساری زندگی سالتا رہتا ہے۔ میں نہیں جانتی تم دونوں کے بیچ کیا پریشانی ہے، پر اپنے تجربے سے بس اتنا ضرور کہوں گی کہ اگر واقعی تم دونوں ایک دوسرے کو چاہتے ہو اور رشتے میں گمبھیر ہو تو تھوڑی ہمت تو کرنی ہی ہوگی، ورنہ ساری زندگی اس درد، اس کسک کو سہنے کو تیار رہو۔ آکاش آشچرچکت نظروں سے میری اور دیکھ رہا تھا۔ اب اسے محسوس ہوا کہ مجھے سب کچھ معلوم ہے۔ بولا، آنٹی، بہت بہت شکریہ۔ میں بہت اسمنجس میں تھا کہ کیا کروں۔ سچ بات تو یہ ہے کہ آرتی کے گھر والے اس کا سمبندھ کہیں اور کرنا چاہتے ہیں، پر آرتی اس کا ویروت کر رہی ہے، میرا انتظار کر رہی ہے وہ، اور میں بس اتنا کہہ کر آکاش چلا گیا۔ اس کے جانے کے انداز سے لگ رہا تھا کہ وہ نرنے لے چکا ہے۔ کچھ دنوں بعد میں نے آرتی اور آکاش کو ساتھ دیکھا۔ وہ دونوں میری اور ہی آ رہے تھے۔ پاس آ کر دونوں نے میرے پیر چھوئے۔ دونوں کے چہرے خوشی سے دمک رہے تھے۔ دیکھ کر لگ رہا تھا دونوں ایک ہو چکے ہیں۔ ان کی کرتجتا بھری نظریں بہت کچھ کہہ رہی تھیں۔ شبدوں کی ضرورت ہی کہاں تھی، میری آنکھیں بھی چھل چھلا آئی تھیں۔ دونوں کو اس طرح ایک ساتھ دیکھ کر بے حد سکون مل رہا تھا۔
1: سکھیوں، ابھی آپ سن رہی تھیں یہ کہانی، وہ ساؤلی لڑکی۔ کہانی کار تھیں نیرجا ورما۔ سکھیوں، بقرعید کا تہوار ہمارے بھارت میں ہی نہیں بلکہ سمپورن وشو میں ہرش اللہ کے ساتھ منایا جاتا ہے۔ بقرعید، جسے عید الاضحیٰ یا قربانی عید بھی کہتے ہیں، اسلام دھرم کا یہ ایک پرمکھ تہوار ہے۔ یہ رمضان کے پوتر مہینے کے لگ بھگ 70 دن بعد اسلامی کیلنڈر کے ضلع حجہ مہینے کی 10 تاریخ کو منایا جاتا ہے۔ سکھیوں، بقرعید پرو کا سماجک سندیش بھی بہت ویاپک ہے، اچھا ہے۔ یہ پرو ہمیں سکھاتا ہے کہ اپنی اچھاؤں اور پریہ وستوؤں کا تیاگ کر کے ہی ہم انسانیت کی سچی سیوا کر سکتے ہیں۔ امیر غریب سب ایک ساتھ نماز پڑھتے ہیں۔ قربانی کا ایک بڑا حصہ غریبوں میں بانٹا جاتا ہے تاکہ وہ بھی عید کی خوشیاں منا سکیں۔ بازاروں میں رونق بڑھ جاتی ہے۔ کئی غیر مسلم دوست بھی اپنے مسلم ساتھیوں کے گھر سیویاں اور بریانی کھانے جاتے ہیں۔ بقرعید صرف جنتو کی قربانی کا نام نہیں ہے سکھیوں، اصل قربانی ہے اپنے لالچ، گھمنڈ، جھوٹ اور برائی کی قربانی دینا۔ تیاگ، محبت اور بھائی چارے کا یہی پیغام بقرعید کو خاص بناتا ہے۔